0: गुरु जी के अंदरों रोज किया। कई प्यारे मेल जिना मिले तेरा
1: नाम
0: किया। जदों भी ये कहोगे रसना तो ना कहना मन तो कहना। रसना दा बोलिया उस दिन पहुंचद जदों ये आवाज मन चो निकल आए फिर पहुंचती है। रसना चो बोलना छड़ना नहीं पर उड़ीक रखनी है। मेरा रसना दा बोलिया एक दिन मन चो बोलिया जाए जिस दिन मन चो बोलिया गया कहते फिर वो सुनन वाला भी अंदर ही बैठा है दूर नहीं बैठा सुनन वाला भी अंदर ही। जागे हुए मन वाले दी संगत दिहाड़ा आ रहा गुरु अर्जन देव महाराज सच्चे पातशाह सारे प्यार ना लखो जपियो अर्जन देव गुरु बड़े बाबे दे प्यारे सेवक होए। बड़ी टाइम दी कमी है दासां दे जीवन विच बड़ी दौड़ दौड़ गुरु वाले बने भी हुई है। नहीं तो बड़ा दिल करदा बाबे दे प्यारियां दे जिक्र लब लब के लब लब के लब लब के रस लईए। पंजवें पातशाह दा दिहाड़ा आ रहा बाबा जी गुरु अर्जन देव जी दा प्यारे भाई बैलो उन्हां दे प्यारे भाई मांझ जी आखो सतनाम
1: श्री वाहिगुरु
0: उन्हां दे प्यारे भाई पारो जी गुरु अर्जन देव जी दे प्यारे भाई पिराणा जी मन जाग चुका है। गुरु अर्जन देव जी के चरणों विचों ये दात मिल चुकी लकड़ियां की सेवा कर रहे चुन चुन के लियानियां लंगर लई भाई पिराणा जी। एक दिन गुरु अर्जन देव जी महाराज बड़े प्रसन्न चेत कहते भाई पुराणा जी अज कोई मंग लो थोड़ी सेवा वेख के रंग वेख के प्यार वेख के बड़ा मन प्रसन्न। ये मंग मैं पहली बारी बड़ी जी प्यार घट बड़ी जी। गुरु अर्जन देव जी कहते भाई पुराणा जी कुछ प्रसन्न थोड़े ते कुछ मंग लो। भाई पुराणा झोली अड के कहते महाराज जेड़ा मन जगाया जे ना ये जागया ही रहे
1: श्री वाहिगुरु
0: ये तो जागेगा कुछ होर मंग लो तेरे ते प्रसन्न कुछ होर मंग ल। ये मैं पहली हरी मंग समझी पड़ी है तुम्हें शायद पड़ी हो भाई पुराणा जी ने झोली अड ली कहते दात्या जे प्रसन्न है तो फिर झोली च ये दात पा दे कृपा कर दो महाराज जे प्रसन्न हो ते रोज एक गुरु नानक दे घर तो टुटा होया महाराज मेनू जोड़न दी समर्था दे दे। देखो मंगया भी की दुनिया का भला अपने लिए नहीं कुछ मंगया मेरी रसना च इनी क ताकत दे दे मेरे हिरदे च इनी क ताकत दे दे गुरु अर्जन देव दात्या کہ مہاراج ایک ادھا ٹوٹا روز تیرے نال میں جوڑن جوگا ہو جا. اینو کہندے جے مانگنا مانگن نکا ہر جس
1: گرتے مانگنا.
0: گرو ارجن دیو پرسن ہو گئے کہندے جا بھائی پرانا جا بھائی پرانا تو جنوں جوڑن دا یتن کرے گا تیری رسنا تے گرو نانک وسے گا. بولیں گا تو گرو نانک وسے گا. یا بھائی پرانا تیری زندگی دا گڈا خالی نہیں رہے گا جتھوں لنگ جائے گا پریا گڈا لی پا جائے گا. آج کل خالی ڈبے خالی گڈے والے کنے ہی نے. خالی گڈا سڑک تو لنگ جائے وہ گل ہو رہی پریا لنگے نا کہندے وہ پہیے جڑے نا لی پا جاندے. آپ کو ستنا
1: شری واحگرو
0: ایہو جی لی پا جاندے پھر مگروں کئی اسے لی تو لنگ جاندے. تیری زندگی دا گڈا ایہو جا بھریا ہوئے گا. بھرے دے کہن دا اثر کمائی والے دے کہن دا اثر یہ کوئی جنا مرضی دے. اے بھائی پرانا جی سنگت جی ویکھو ور کی منگیا دات کی منگی مارا جی پرسن ہوئے کہ ہور ٹوٹے جڑ جان. رات دے وج گئے اٹھ بھائی پرانا جڑے ہوئے چونکڑا مار کے ویران جگہ تے ایک دم دماغ چایا کہندے اج تے دیہڑی نہیں بنی اج کیا ستنہا
1: جڑی واس.
0: بابا جی نے بھجن کیتا مہاراج اتنی کرپا کرو ایک ٹوٹا رجور روز جوڑ دے. نیرا پی گیا بیٹھے نے سمرن وچ سادھنا وچ تے فرنا بن گیا کہ اج سارا دن اج ایک بھی نہیں میں جوڑ سکیا. آپ جڑے ہوئے کمائی کر اندروں ارداس نکلی گرو ارجن دیو مہاراج کرپا کرو اج دی دیہڑی وانجی نہ چلی جاوے اپنی سیوا لے لینی. 12 بجے تو بعد مہاراج دوجا دن چڑھ جانا گج کے کہہ دیو ستنام
1: شری واہ گرو جی.
0: دیکھو یہ بھی روح آ گئی ہیں طرف.